0: کرشنا وادی سے پانی کو مراٹھواڑہ کی جانب موڑنے کے منصوبے میں تیزی، اور ناسک ضلع کے ناندور مدمیشور سمیت 8 آبی پشتوں سے پانی چھوڑا گیا، آج اکثر مقامات پر بارش کا امکان۔ اس کے ساتھ ہی علاقائی خبریں ختم ہوئیں۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلٹن صبح 11 بجے نشر ہوگا۔
1: दोनशे एकोणतीस अंश नऊ मीटर अर्थात 1305 किलो हर्ट्सवर आणि एफ एम बँड 102 मेगाहर्ट्सवर, तसंच न्यूज ऑन AIR या मोबाईल ॲपवर श्रोतेव आपण ऐकत आहात आकाशवाणी परभणी केंद्र। सकाळचे 9:10 झाली आहेत।
2: कमी वेळात जास्त नफा,
3: बस एका क्लिकवर कमाल आहे।
4: अनोळखी लिंक्स वर क्लिक करू नका, RBI सांगते
5: जाणकार बना, सतर्क रहा।
1: श्रोतेहो प्रसारित करत आहोत लख लख चंदेरी हा हिंदी चित्रपट गीतांचा कार्यक्रम। कार्यक्रमात सुरुवातीला ऐकूयात प्रेम रतन धनपायो